यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। राज्यको हालैको बाढीबाट सर्वाधिक प्रभावित शिवसागर, सराईदेऊ, जोरहाट र गोलाघाट जिल्लाका बाढी प्रभावित मानिसहरूका लागि आज दोस्रो चरणको अन्तरिम सहायता प्रदान गरियो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले यस चरणमा 31,951 बाढी प्रभावित परिवारका लागि 47,93,00,000 रुपियाँ फुकुवा गर्नुभएको छ। दिसपुरको लोकसेवा भवनमा आयोजित एक पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले भन्नुभयो कि यसअघि यी जिल्लाका 64,891 परिवारलाई 15,000 रुपियाँको दरले एकमुष्ट सहायता प्रदान गरिएको थियो। मुख्यमन्त्रीले भन्नुभयो कि बाढी प्रभावित जिल्लाहरूको स्थिति हाल सामान्य बन्दै गएको छ र राज्य सरकारले राहत तथा पुनर्स्थापना प्रक्रियालाई द्रुत गतिमा अघि बढाएको छ। बाढी प्रभावित क्षेत्रहरूमा क्षति मूल्याङ्कनको सर्वे तीव्र गतिमा भइरहेको छ। अगस्तको अन्त्यसम्मा पहिलो चरणको सर्वेक्षण समाप्त हुनसाथ क्षतिग्रस्तहरूको एउटा सूची वेब पोर्टल मार्फत सार्वजनिक गरिनेछ र सेप्टेम्बरदेखि दोस्रो चरणको सर्वेक्षण सुरु हुनेछ भनी उहाँले थप जानकारी दिनुभयो। राज्यको बाढी परिस्थिति हाल स्थिर भएको छ। यद्यपि 5 जिल्लाका 170 गाउँका धेरै क्षेत्रहरू अझै पनि बाढीको चपेटामा छन्। गोलाघाट, शिवसागर, नौगाउँ, धेमाजी र जोरहाट जिल्लाका 51,000 बढी मानिस अझै पनि प्रभावित भइरहेका छन्। बाढीले डुबाएका क्षेत्रहरूमा पानी क्रमशः सुक्दै गएको छ। यद्यपि हिलो र लेदोले पुरिएका धेरै क्षेत्रहरू अझै पूर्ण रूपमा सफा गर्न सकिएको छैन। बाढीका कारण

घरविहीन भएर धेरै मानिस अझै पनि राहत शिविरमा छन्। सातवटा जिल्लामा स्थापना गरिएका 22 राहत शिविरमा 1731 जना मानिसले आश्रय लिइरहेका छन्। अर्कोतर्फ बाढी प्रभावित माथिल्लो असमका जिल्लाहरूका शिक्षण संस्थानहरूमा आजदेखि पूर्ण रूपमा पठन पाठन सुरु भएको शिक्षा विभागले जनाएको छ। यद्यपि अझै पनि धेरै शिक्षण संस्थानभित्र पानी जमेकाले विद्यार्थीहरूलाई अन्य स्थानमा पठन पाठन गराउने विषयमा योजना बनाइएको कुरा शिक्षा मन्त्री डाक्टर रनोज पेगुले हिजो बोकाखाटका विद्यालयहरूको निरीक्षण गर्दै पत्रकारहरूमाझ व्यक्त गर्नुभयो। राज्यमा आजदेखि जनगणनाका गणकहरूले घर घर गएर तथ्याङ्क सङ्कलन गरेका छन्। यो प्रक्रिया 15 सेप्टेम्बरसम्म चल्नेछ। सर्वसाधारणले स्वगणना प्रक्रियामा प्राप्त गरेको परिचय गणकहरूलाई उपलब्ध गराउनुपर्नेछ। यस प्रक्रियामा 85,000 गणकहरू परिचालन गरिएको छ। केन्द्र सरकारले यसपटकको जनगणनाका लागि 40 प्रश्न निर्धारण गरेको छ। यसभित्र घरसँग सम्बन्धित तथ्याङ्क, परिवारको साधारण तथ्याङ्क, प्राथमिक सुविधाहरू र सम्पत्तिको तथ्याङ्क सम्बन्धी प्रश्नहरू रहेका छन्। उल्लेखनीय छ कि 2011 जनगणना अनुसार असमको कुल जनसङ्ख्या लगभग 3,12,00,000 थियो। यसमध्ये 1,59,00,000 बढी पुरुष र 1,52,00,000 बढी महिला रहेका थिए। राज्यमा कृषि विभाग मार्फत छिट्टै 5 करोड रुपियाँभन्दा बढी मूल्यका उच्च उत्पादनशील फलमूलका बिरुवा वितरणको व्यवस्था गरिने कृषि मन्त्री पीयूष हाजरिकाले प्रकाश गर्नुभएको छ। जोरहाट स्थित असम कृषि विश्वविद्यालयको 79 स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा हिजो मुख्य अतिथिको रूपमा सहभागी हुँदै मन्त्रीले यस क्षेत्रमा किसानहरूलाई सहयोग र दिशानिर्देश प्रदान गर्न असम कृषि विश्वविद्यालयलाई आह्वान गर्नुभयो। साथै मन्त्री हाजरिकाले उन्नत जातको धान खेती, जलवायु अनुकूल कृषि पद्धति, एकीकृत कृषि पद्धति तथा जैविक सामग्रीको प्रयोग प्रत्यक्ष अवलोकन गर्दै उन्नत कृषि पद्धति मार्फत ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने कुरामा पनि जोड दिनुभयो। आज साउन महिनाको अन्तिम सोमबार हो। हिन्दू धर्मावलम्बीहरूले पवित्र मान्ने साउन महिनाको आज अन्तिम सोमबारको अवसरमा राज्यका विभिन्न भागहरूमा रहेका शिव मन्दिर र शिव धामहरूमा बिहानदेखि नै असङ्ख्य मानिसहरूको भिड बढेको छ। उल्लेखनीय छ कि साउन महिनाको प्रत्येक सोमबार भक्तजनहरू भगवान शिवको आराधना गर्न शिव मन्दिरहरूमा भेला हुने गर्छन्। गुवाहाटी महानगरको शुक्लेश्वर देवालय, पामहीको भीमाशङ्कर मन्दिर, सोमनाथ मन्दिर, वशिष्ठ मन्दिर, उमानन्द, शिवसागरको शिवदोल, नगाउँको महामृत्युञ्जय मन्दिर लगायत विभिन्न मन्दिरहरूमा आज बिहानदेखि पवित्र वातावरण छाएको छ। मिरमिरे रातदेखि नै मानिसहरू पूजा आराधनाका लागि मन्दिर परिसरमा लामो लाइनमा बसेको हाम्रा संवाददाताले जनाएका छन्। 135 इन्डियन ओइल डुरन्ड कप फुटबल प्रतियोगिता अन्तर्गत हिजो राँचीको बिरसा मुन्डा फुटबल स्टेडियममा सम्पन्न भएको पहिलो क्वार्टर फाइनलमा स्पोर्टिङ क्लब दिल्लीले एफसी रङदाईलाई 5-1 अन्तरले पराजित गर्यो भने दोस्रो क्वार्टर फाइनलमा इस्ट बङ्गाल फुटबल क्लबले इन्डियन आर्मी फुटबल टिमलाई 1-0 गोलले पराजित गर्यो।

आकाशवाणी गुवाहाटीको महबाहुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एफको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज भदौ महिनाको 1 गते सोमबार औं शुक्ल पक्षको पञ्चमी तिथि हो र समय यस बेला अपराह्नको 3:21:30 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार पाठ गर्दैछु म सन्तोष नेवार। असम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा खाली रहेका सहायक प्रबन्धक र कनिष्ठ प्रबन्धक पदहरूका

0: लागि आवेदन माग गरिएको छ। सहायक प्रबन्धकका पद संख्या रहेको छ 35 वटा। यसमध्ये 10-10 वटा पद इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीहरूका लागि, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीहरूका लागि, 4 वटा पद ह्युमेन रिसोर्स शाखाका प्रार्थीहरूका लागि, 3 वटा पद इन्फर्मेसन टेक्नोलोजी र 2 वटा पद इन्स्ट्रुमेसन शाखाका प्रार्थीहरूका लागि रहेको छ। प्रार्थीसँग सम्बन्धित शाखामा बिई, बिटेक वा 3 वर्षे पाठ्यक्रमको डिप्लोमा हुनुपर्छ। यता ह्युमेन रिसोर्स शाखाको पदको लागि प्रार्थीसँग एमबिए वा पिजिडिएम हुनुपर्छ। तलब मासिक रूपमा रुपियाँ 37,300 रुपियाँदेखि 1,12,000सम्म रहनेछ। साथै रुपियाँ 14,200 ग्रेड पे र अरू सुविधाहरू पनि रहनेछन्। यता कनिष्ठ प्रबन्धकको पद संख्या रहेको छ 31 वटा। यसमा 12 वटा पद इलेक्ट्रिकल शाखाका प्रार्थीहरूका लागि, 9 वटा पद सिभिल शाखाका प्रार्थीहरूका लागि, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीहरूका लागि र 2-2 वटा पद इन्फर्मेसन टेक्नोलोजी तथा इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीहरूको लागि रहेको छ। प्रार्थीसँग सम्बन्धित शाखामा इन्जिनियरिङ डिप्लोमा हुनुपर्नेछ। तलब मासिक रूपमा रुपियाँ 25,000 रुपियाँ 92,000सम्म रहनुको साथै रुपियाँ 12,100 ग्रेड पे र अरू सुविधाहरू रहनेछन्। सबै पदहरूको लागि प्रार्थीका उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ www.apgcl.org। आवेदन दिने अन्तिम मिति कनिष्ठ प्रबन्धक पदका लागि 21 अगस्त र सहायक प्रबन्धक पदका लागि 23 अगस्त तोकिएको छ। यता एयरपोर्ट अथोरिटी अफ इन्डिया नामक संस्थामा खाली रहेको 389 वटा पदका लागि आवेदन आह्वान गरिएको छ। प्रबन्धक अर्थात् म्यानेजरको 260 वटा पद खाली भएको छ। तलब प्रति महिना 60,000 1,80,000 रुपियाँसम्म रहनेछ। प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्नेछ। कनिष्ठ कार्यकारी अर्थात् जुनियर एक्जिक्युटिभको पद रहेको छ 129 वटा। तलब प्रति महिना 40,000 1,40,000 रुपियाँसम्म रहनेछ। पदको लागि प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्नेछ। पदअनुसार आवश्यक शैक्षिक योग्यता र अन्य विवरणका साथै आवेदनका लागि वेबसाइट रहेको छ www.aai.aero। आवेदन दिने अन्तिम मिति सेप्टेम्बर 7 तोकिएको छ। उत्तर पूर्वी सीमा रेलवे नर्थ इस्ट फ्रन्टियर रेलवेमा खाली रहेका 6,777 शिक्षु अर्थात् एप्रेन्टिस पदहरूका लागि आवेदन माग गरिएको छ। प्रार्थीले उच्च माध्यमिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ र सम्बन्धित ट्रेडमा कुनै आइटिआईबाट राष्ट्रिय ट्रेड प्रमाणपत्र अर्थात् नेसनल ट्रेड सर्टिफिकेट प्राप्त गरेको हुनुपर्नेछ। प्रार्थीको उमेर 15 वर्षदेखि 24 वर्षभित्रको बिचमा हुनुपर्नेछ। 1 वर्ष प्रशिक्षणको अवधिमा प्रार्थीले प्रति महिना 6,600 रुपियाँ भत्ता पाउनेछन्। विस्तृत जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ nfr.indianrailway.gov.in। आवेदन दिने अन्तिम मिति 19 अगस्त तोकिएको छ। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, आजलाई पुरा भयो। श्रोताबिन कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम। शीर्षक रहेको छ धान खेतीमा रासायनिक मलको प्रयोग। वार्ताकार हुनुहुन्छ कमल उपाध्याय।
1: धान नै हो हाम्रो प्रधान खेती। यही खेतीद्वारा नै हामी असमवासीहरूले वर्षभरिको लागि अन्न भण्डारमा जम्मा गरिराख्छौँ। यही खेतीमाथि निर्भरशील हाम्रो जीवन निर्वाहका लागि अन्नको जोगाड छ भने यही खेतीमै निर्भरशील छ असमको अर्थनैतिक बुनियाद। आसाममा मोठ 4 थरीका धान खेती गरिन्छ। आहु, साले, बरोधान र बाउधान। यी 4 थरीका धान खेतीमध्ये मूल धान खेती हो साली। युग युगदेखि नै हामी असमवासीहरूको मूल खाद्य अथवा आहार चामल हुनाले र साली धानको खेतीद्वारा यसको आपूर्ति गर्नु परेकाले यस खेतीलाई गम्भीर रूपले निहाल्दै यसको उत्पादन आफ्नै राज्यको भूइँमा तुल्याई असमको अर्थनैतिक बुनियाद सुदृढ गराउन हामी प्रत्येक नागरिकको मुख्य कर्तव्य हो। 1987-88 सनमा असमको जग्गामा मोठ 30 लाख टन चामलको उत्पादन गरिएको थियो भने यसैको 4-5 वर्षसम्म यही परिमाणको चामल उत्पादन भएको थियो। आजको बढ्दो जनसङ्ख्या भन्दा त्यो समयको जनसङ्ख्यामा धेरै बढोत्तरी भएको

कारण यसको उत्पादन बढाउन अत्यन्त जरुरी भएको छ। जनविस्फोरण दिनौ बढिरहेको छ, तर यसको तुलनामा जग्गा खुम्चिँदै गइरहेछ। यस्तो परिस्थितिमा थोरै जग्गामा धेरै फसलको उत्पादन गरी देशको अर्थनैतिक बुनियाद सुदृढ बनाउन हामी सबै कृषिजीवी नागरिकको उद्देश्य हुनु नै पर्छ। सर्वभारतीय गण उत्पादनको शिखर स्पर्श गर्न नसके तापनि यसको छेउसम्म पुग्ने प्रयासका लागि हाम्रो खेती गराएको तरिका पद्धति दिग्दिशामा परिवर्तन ल्याउनु ज्यादै जरुरी भएको छ। यसका लागि अझै पनि हाम्रो हातमा पर्याप्त परिमाणको जग्गा, प्राकृतिक स्रोत, जलवायु, जग्गाको गुणागुण, उपयोगिता इत्यादितर्फ हेरी हामीले साली धानको फसलमा श्रीवृद्धि गर्न सक्छौँ। खेतीमा केवल खाद अथवा मलको प्रयोगले मात्रै खेतीबाट भरपर्दो फसलको उत्पादन गर्न सकिँदैन। यहाँनिर हामी खेतीवालाहरू सावधान हुनुपर्छ कि उन्नत जातको अधिक उत्पादनक्षम विकासे बिउको सही समयमा सङ्ग्रह गर्नु आवश्यक छ। उन्नत जातको बिउबाट उन्नत फसल उब्जाउन सकिन्छ। खुला बजार, बीज भण्डार आदिबाट यस्ता बिउ सङ्ग्रह गर्न सकिन्छ भने जिल्ला कृषि विकास केन्द्र अथवा गाउँमा रहेका सरकारी ग्राम सेवकद्वारा पनि यस्तो उन्नत जातको बिउको जोगाड गर्न सकिन्छ। उन्नत जातको बिउ सङ्ग्रह गरे पश्चात पालो आउँछ बिउबारी तयार गर्ने। असममा हामी खेतीवालाहरू दुई प्रकारले बिउबारीको तयार गर्छौँ। पहिलो धुलो माटोमा बाक्लै गरी जमरा राखे झैँ बिउ छर्छौँ। अर्को चाहिँ हिलो बनाई त्यसमाथि बाक्लै छर्दै बिउबारी अथवा बिहार तयार गर्छौँ। बिउ छर्ने अगाडि प्रति कठ्ठामा 4-6 किलोग्राम प्राङ्गारिक खाद अथवा गोबरको धुलो छर्कनु हो भने बिउले झट्टै जरा फैलाउन सक्षम हुन्छ। धुलो बिउबारीमा 4-8 किलोग्राम प्राङ्गारिक खादको व्यवहार हुनुपर्दछ। यही प्राङ्गारिक खाद गोबरको व्यवहार गर्न मिलेन भने रासायनिक खादको प्रयोग गर्नुपर्छ। आजको दिनमा आफ्नो खेतीबारीमा जैव अथवा रासायनिक खादको प्रयोग नित्यान्त प्रयोजनीय कुरा हो। खादले बिउलाई स्वस्थता प्रदान गर्दछ र यस्तो बिउको रोपाइँपछि नै हलक्क बढ्नमा सक्षम हुँदछ। यदि निखुर हरियो हुनुपर्ने बिउमा कुनै कारण पहेँलो भई भोकाए झैँ भयो भने, सही अवस्थाले नबढे झैँ लाग्यो भने, दुर्बल भएझै देखियो भने तपाईँले बुझ्नु पर्यो कि बिउबारीमा खादको कमी भयो अथवा कुनै बिमारद्वारा आक्रान्त भयो। यस्तो बिउबारीमा झट्टै रासायनिक खादको प्रयोगले बिग्रन थालेको बिउबारीले नयाँ ज्यान पाउँछ। विकासमुखी अधिक उत्पादनक्षम बिउको क्षेत्रमा प्रति कठा अर्थात् 2,880 स्क्वायर फिट जग्गामा 2 किलो युरियाको प्रयोग गरियोस्। 2 किलो युरियासँग 3 किलोग्राम प्राङ्गारिक अथवा जैव खादको धुलो अथवा सुकेको गोबरको धुलोसँग राम्ररी मिसाएर 48 घन्टा राखेपछि बिउबारीमा प्रयोग गर्नुपर्छ। बिउ छरेको 10-15 दिनभित्र यो मात्राको खाद प्रयोग गर्नुपर्छ। तर स्थानीय जातको बिउको क्षेत्रमा यो खादको परिमाण आधा भए पनि हुन्छ। एकतर्फ बिजा धान बढ्दैछ भने अर्कोतर्फ रोपाइँको लागि कित्ता तयार हुँदैछ। असममा असार साउन भदौमा पर्याप्त मात्रामा जलस्रोत पाइन्छ। मौका बुझेर तयारीमा रहेको कित्ताहरूमा 2-3 पटक जोतेर ती कित्ताहरूमा पानी डम्क्याई त्यहाँ रहेका झार जङ्गल पोच्याउने हुँदा प्रयोजनीय जैविक खाद ती सडिएका झार जङ्गलबाट पनि पाइन्छ। अर्कोतर्फ आफ्नै छेउछाउमा पाइने एजोला सङ्ग्रह गरी सचेत कृषकले खेतीबारी मलिलो पारेकै हुन्छन्। एजोलाद्वारा नाइट्रोजन, फस्फरस, पोटास, क्याल्सियम, लोह पदार्थ साथै जैविक खाद क्षमता सम्पन्न सर्वमुखी खादको अभाव पूर्ण गर्न सकिन्छ। एजोला एक किसिमको उत्तम जैव खाद हो। कित्तामा यसको उपस्थितिले सालीधानको खेतीलाई कुनै बाधा हुँदैन। एजोला खाद प्रयोग गरी 10-15 भाग धानको उत्पादन बढाउन सकिन्छ। अधिक उत्पादन पाउनुपर्छ भने खाद अथवा सारको प्रयोग भूमिमा भएकै हुनुपर्छ। यही समयमा भूमिको गुणागुण जाँच गरी माटोमा रहनुपर्ने रासायनिक तत्त्वहरूको कमी बुझेर त्यसलाई हिउँदमै पूर्ति गर्ने व्यवस्था मिलाइहाल्नुपर्छ। सालीधानका लागि माटोमा रहनुपर्ने तत्त्वहरूको उपस्थितिले 25-30% उत्पादन वृद्धि हुँदछ। गोबर, प्राङ्गारिक खाद अथवा पाचन सार पर्याप्त मात्रामा प्रयोग गरियो भने पनि विशेष क्षति हुँदैन। रासायनिक खादको क्षेत्रमा युरिया 6 किलो, सुपर फस्फेट 9 किलो अथवा डिओपी 3 किलो, म्युरेट अफ पटास 2 किलोको दरमा प्रति बिघामा प्रयोग गर्नुपर्दछ। अधिक उत्पादन

0: उत्पादनक्षम धानको क्षेत्रमा यस रासायनिक खादको प्रयोगमा 2-3 गुण धेरै प्रयोग गर्न सकिन्छ, जसले खाद प्रयोगको अनुपातिक उत्पादन बढाउँछ। युरिया खादलाई 2-3 भागमा भाग गरी रोपाइँको अगाडि, रोपाइँको 20-30 दिनभित्र र सकेदेखि बाली निस्कने समयमा छर्नुपर्छ। सालीधान खेती माटो, पानी र खेतीबारीको तयारी इत्यादि विषयमा निर्भरशील रहन्छ। जब कृषकहरूको पहिलो दायित्व बन्छ सही समयमा भूमिको जाँच गराउनु। यस जाँचले रासायनिक खाद प्रयोग गर्नुका लागि बाटो खुला गरिदिन्छ। जथाभावी रासायनिक खादको प्रयोगले भूमिमा गुणागुण बिग्रने अथवा सही उत्पादन नपाउने जस्ता समस्याहरू पनि देखिन्छन्। यसैले स्थानीय सरकारी कृषिकर्मी, ग्राम सेवक, जिल्ला कृषि विकास केन्द्रसँग समय समयमा सरसल्लाह गरिरहे केही त फलदायक हुनु नै पर्छ।
1: श्रोताहरूले यतिन्जेल सुन्नुभयो वार्ताको कार्यक्रम। शीर्षक रहेको थियो धान खेतीमा रासायनिक मलको प्रयोग। वार्ताकार हुनुहुन्थ्यो कमल उपाध्याय। र श्रोताहरूलाई ज्ञात गराउन चाहन्छौँ कि यो वार्ता पूर्व प्रसारित थियो। प्रिय श्रोता, आज हिन्दू धर्मावलम्बीहरूको एउटा अत्यन्तै पवित्र र विशेष पर्व नागपञ्चमी हो। श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। श्रोता साथीहरू, नागपञ्चमी भन्न बित्तिकै हाम्रा घरका मूल ढोकामा नागको चित्र टाँस्ने र नाग देवताको पूजा गर्ने परम्परा हाम्रो मानसपटलमा आइहाल्छ। आजको दिन बिहानै उठेर स्नान गरी घरको मूल ढोकामा गाईको गोबर, दुध र दुबो प्रयोग गरेर नागको चित्र टाँस्ने गरिन्छ। नाग देवतालाई दुध, दही, अक्षता, फूल र प्रसाद चढाएर पूजा गर्नाले घरमा सर्पको भय नहुने, चट्याङ, अग्निभय र रोग व्याधिबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ। हाम्रो पौराणिक मान्यता अनुसार नागलाई जलका रक्षक, भूमिको उर्वरताका प्रतीक र भगवान् शिव तथा विष्णुको प्रिय मानिन्छ। भगवान् शिवको गलामा नागको माला हुनु र भगवान् विष्णु शेष नागको शैयामा विराजमान हुनुले पनि नागको धार्मिक एवं आध्यात्मिक महत्त्व कति उच्च छ भन्ने कुरा प्रश्न पार्छ। नागपञ्चमी सन्दर्भमा कुरा अझै हामी जारी राख्नेछौँ, तर अहिले समय भएको छ अर्को एउटा कार्यक्रमको, गीती कार्यक्रम। यस अन्तर्गत सुनाइरहेको छौँ यो पहिलो गीत प्रदीप कुमार शर्माको कण्ठमा।

श्रोताबिन सुन्दै हुनुहुन्छ केही गीतका कोसेलीहरू, साथै आज हामी कुरा गरिरहेका छौँ नाग पञ्चमी बारे। श्रोता महानुभावहरू, नागपञ्चमी केवल पूजापाठ वा धार्मिक आस्थामा मात्र सीमित छैन, यसको वैज्ञानिक र वातावरणीय पाटो झनै रोचक छ। वर्षायाममा खेतीपातीको समय हुन्छ, यति बेला खेतबारीमा मुसा लगायतका जीवहरूले बाली नाली नष्ट गर्ने खतरा हुन्छ। नाग अर्थात् सर्पले तिनै मुसाहरूलाई खाएर किसानको फसल जोगाउन मद्दत गर्छ, त्यसैले सर्पलाई किसानको साथी पनि भनिन्छ। प्रकृतिमा जैविक सन्तुलन कायम राख्न सर्पको उपस्थिति अनिवार्य छ। हाम्रा पूर्वजहरूले प्रकृतिका यी महत्त्वपूर्ण जीवहरूको संरक्षण होस् भनेर नै यसलाई धर्म र संस्कृतिसँग जोडेका हुन्। आजको आधुनिक युगमा हामीले हाम्रा चाडपर्वहरू मनाइरहँदा यिनका पछाडि लुकेका सकारात्मक सन्देशहरूलाई बुझ्न जरुरी छ। प्रकृति, जल र जीवजन्तुको संरक्षण नै हाम्रा चाडपर्वहरूको मूल मर्म हो। नागपञ्चमीले पनि हामीलाई प्रकृतिको सम्मान गर्न र जैविक विविधताको रक्षा गर्न प्रेरणा दिन्छ। अन्तमा पुनः एकपटक नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण श्रोताहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना। नाग देवताले हामी सबैको रक्षा गरून्। नागपञ्चमी सन्दर्भमा आजलाई यति नै। आकाशवाणी गुवाहाटीबाट प्रसारित नेपाली कार्यक्रमहरू सुन्दै गर्नुहोला। तपाईँको दिन शुभ होस्। यसैको साथ प्रस्तुत छ आजको कार्यक्रमको यो अन्तिम गीत, गङ्गा प्रसाद आचार्यको कण्ठमा।

श्रोताबिन गङ्गाप्रसाद आचार्यको यस गीतपछि नै आजका हाम्रा सम्पूर्ण कार्यक्रमहरू यही टुङ्गाइरहेका छौँ। भोलि फेरि अपराह्नको 3:15 हाजिर हुने बाचा राख्दै आजलाई बिदा मागिरहेका छौँ। आज्ञा दिनुहोस्। नमस्कार।